0: एक दिन बहुत तेज बारिश हुई। बंदर भाई भीगते हुए उसी पेड़ पर आ बैठे जहां बया का घोंसला था। पानी बहुत जोर से बरस रहा था। बया को बंदर पर दया आई और बोली,
1: क्यों बंदर जी, तुम इतने परेशान क्यों हो?
2: अरे बया, देखती नहीं चारों ओर पानी ही पानी है। मैं भीग रहा हूँ, उस पर ये ठंडी हवा चल रही है, मुझे जाड़ा लग रहा है।
1: बंदर जी, ये कैसी बात, ऊपर पड़ती है बरसात, सर्दी तुम्हें सताती है, फिर भी समझ न आती है, वर्षा से बिल्कुल बच जाते, साधन कोई अगर जुटाते, दिन भर उछला करते हो, मेहनत से तुम डरते हो।
2: ज्यादा बात बनाओ मत, शेखी मुझे दिखाओ मत, छोटा मुंह और बात बड़ी, जीभ चलाती खड़ी खड़ी, गुस्सा मुझे दिलाएगी तो पीछे तू पछताएगी। तू चिड़िया, मैं बंदर हूँ, तुझसे ज्यादा सुंदर हूँ।
1: मैं तो तुम्हारी भलाई के लिए कह रही थी बंदर जी, इतने भीग रहे हो, कुछ नहीं तो वो सामने माली के छप्पर पर डलिया पड़ी है, उसे उठाकर सिर पर रख लो, कुछ तो बचोगे ही।
2: अरे तो इतनी देर से क्यों नहीं बताया तूने?
1: मैं क्या बताती, मैं तो तुम्हारे सामने बहुत छोटी सी हूँ, ये तो तुम्हें खुद ही सोच लेना चाहिए था। कल जब बरसात बंद हो जाए तो कहीं से कुछ घास पात लाकर किसी डाल पर छोटा सा छप्पर डाल लेना, ताकि पानी बरसे तो चैन से उसके नीचे बैठ सको।
2: अरे कल की कल देखी जाएगी, अब तू सीख बंद कर। मैं डलिया लाकर पहले आज का काम चलाता हूँ।
0: दोस्तों, वो रात बंदर ने सिर पर डलिया रखकर काट दी। सुबह हुई, बारिश बंद हो चुकी थी। बंदर फिर उछल कूद में मस्त हो गया। दो चार दिन बाद फिर पानी बरसा। पेड़ पर बैठा बंदर भीगने लगा। हाँ, बया अपने घोंसले में आराम से बैठी थी। बंदर को भीगता देखकर वो पूछ बैठी,
1: तुम्हारी उस दिन वाली डलिया कहाँ गई? उसे सिर पर ढक लो।
2: डलिया क्या रखी रहेगी, उछल कूद में वो तो अगले दिन ही टूट गई।
1: अरे ऐसी उछल कूद क्यों की? कि डलिया ही तोड़ डाली।
2: चुप रह, टूट गई तो टूट गई।
1: जिससे नुकसान होता हो ऐसी आदत बुरी होती है। हाँ, और बुराई तो छोड़ने की ही चीज होती है। दिन भर हाथ चलाते हो, समझदार कहलाते हो, कोई आदत अगर बुरी है क्यों न छोड़ तुम पाते हो?
2: डलिया टूटी है माली की, आदत मेरी साथी है, عقل مند بن کر کیوں مجھ سے زیادہ جیب چلاتی ہے؟
1: میں تو اس لیے کہہ رہی تھی بندر جی کہ تمہیں اتنی پریشانی ہو رہی ہے. پھر میں نے تو یہ بھی کہا تھا کہ دن میں کہیں سے گھاس پات بٹور کر کسی ڈال پر چھوٹا سا چھپر ڈال لیتے تو یہ کشٹ کیوں سہن کرنا پڑتا؟
2: میرے آگے جیب چلاتی ہاں کیوں زیادہ اتراتی ہے؟ چھوٹا منہ اور بڑی بات کر مجھ کو سیکھ سکھاتی ہے. نہیں جانتی میری طاقت مجھ سے آنکھ ملاتی ہے. میں پانی میں بھیگ رہا ہوں تو بیٹھی اتراتی ہے.
1: ہے رام یہی تو میں بھی کہتی ہوں بندر جی کہ بھگوان نے تمہیں مجھ سے زیادہ طاقت دی ہے, مجھ سے زیادہ بڑا شریر دیا ہے. مجھے کوئی چیز لانی ہوتی ہے تو چونچ میں لاتی ہوں. تمہیں تو بھگوان نے ہاتھ بھی دیے ہیں پھر بھی اپنے بچاؤ کا انتظام نہیں کرتے, تو اس کا مطلب تو یہ ہے کہ
0: کیا مطلب؟ ارے بچوں یہ کیا بیا چڑیا تو رونے لگی. کیا تم سوچ سکتے ہو کہ بیا چڑیا کیوں روئی؟ سوچو سوچو. آخر بندر نے غصے میں آ کر کیا کیا؟ سوچو.
3: شاباش,
0: کچھ بچے تو بتا رہے ہیں. ارے بھائی ذرا زور سے بتاؤ.
3: ہاں,
0: بندر نے غصے میں آ کر بیا کا گھونسلہ ہی توڑ دیا, تبھی تو بیا رونے لگی. دوستو بندر نے اپنے رہنے کے لیے گھر نہیں بنایا تو غصے سے بیا کا گھونسلہ ہی توڑ دیا. دوستو بندر ہی نہیں اور بھی بہت سے جانور ہیں جو اپنا گھر نہیں بناتے. کیا تم ایسے جانوروں کے نام بتا سکتے ہو؟ سوچو سوچو. ہاں شاباش بتاؤ. ہم تمہیں یہ بتا دیتے ہیں کہ یہ جانور اپنے لیے گھر بناتے تو نہیں پر دوسرے جانوروں کے بنائے گھروں میں رہنے لگتے ہیں. ہاں بھائی ذرا سوچ کر بتاؤ. ہاں بتاؤ بتاؤ. اچھا دوستو ہم کچھ اتا پتا بتا دیتے ہیں. بتا دیں. اچھا یہ بتاؤ چوہا کہاں رہتا ہے؟ بتاؤ بتاؤ. ہاں بل میں. اچھا اور کون سا جانور ہے جو اپنا بل نہیں بناتا اور دوسرے جانوروں کے بل میں رہتا ہے؟ سوچو سوچو. یاد آ گیا؟ ہاں سانپ. دوستو وہ اپنا گھر خود نہیں بناتا. دوستو ایسے ہی بہت سے جانور ہیں جو گھر بنا کر رہتے ہیں اور کئی جانور اپنا گھر نہیں بناتے جیسے وہ بندر تھا, ہے نا؟ اچھا دوستو تم بھی سوچنا اور کون کون سے ایسے جانور ہیں جو اپنا گھر نہیں بناتے. سوچو گے نا؟